0: මගු කොෂිකෙන් දාන එකමි ශක්‍ය වෙස් එක්කමෙන්නු.
1: හිම බිහිගේ අලාමැත
2: හුන්වුන්
1: රෝගාජෙහුන්
2: කෙස්සුම්
1: ලෝරැවුන්
2: හමුගා අරක් බිහිත කෙන්නගුන්
1: ආමක බිහිත ෆුරිතම නගානී මූනා කරුග එෆෝ මේමති බුරකෂි අතුගා අද එෆෝ ෆෑග
2: හිම බිහිගේ අලාමත ෆෙඩිජනම ලස්නුකුරවා සෙහි ෆරවා හෝදවා
3: قال رسول الله صلى الله عليه وسلم يسروا ولا تعسروا بشروا ولا تنفروا ماني ميهن لويفسه كو ديش ميهن داتي اندغو نكوراش ادي ميهن افاوري خبر ديش ميهن فوهي واغوي نهداش
1: غادين هندنو اشيتهي مي دينو كادو
0: رن دودي رن دودي رن دودي
1: আসসালামু আলাইকুম তুনিমাচা হামহিমে কামেরে পাওয়া মি বগত কলো এউন্দিরিনা বাজার কামাঙ্গে দেমু রন্দোদি প্রোগ্রাম আয়কু বি বাতল কোদে আলগুন আয়েশাত নাসিম রন্দোদি মিফার গে সিলসিলা গ হিমনা লাও মিয়া ননি খলাফার রাশদুন গে তেরে উমর ইবনে খাত্তাব রাদিয়াল্লাহু আনহু গে হায়া প্লা গুলে বাহাকতা প্রোগ্রাম আয়কু কুড়া কুড়া বগত কলে গে তেরে গা বাতল কোলানা
0: রন্দোদি রন্দোদি রন্দোদি
1: ಅಳಗನ್ಮೆಂಗೆ ದಿರಿಯುಳು ಬಾಜವರ್ವೆ ಉಫಾವರ್ವೆಗೆನ್ ದಾಣಿ ಸೀತಾವೆಗೆನ್ ಬಾ ತೆದುಮೋಗ ದೆಮಿತಿಬೆಗೆನ್ ಮುಸ್ಲಿಮುಣ್ಣ ಕುರಿಮತಿವಾ ಎಮ್ಮಿ ಹಾನು ರಕ್ಕಾ ತೆರಿಕಾಂತಿತ್ತಕ ಆಫಾಯ್ತಕುನ್ ಸಲಾಮಿವಮಂಗೆದಿ ಅಲ್ಲೋಗೆ ಹಲರತ್ ಕದುವಾ ದೆನ್ನೆವಮಕಿ ಮುಸ್ಲಿಮುನ್ ಕುರಂಜೇನಕ ಮೆಕ್ಕಂ ಹಂದಾಂ ಬಾಟಂಚೆ